इस तरह तो होता है, इस तरह के गाना में कि अगर लग रहा गाना भाई मौसम भी सुहाना चाय का एक कप, वैसे जो चाय नहीं पी रहा वो चाय पी ले भाई, बहुत अच्छा लग रहा है आपको इस शो के साथ और गानों के साथ में, सच्ची में बता रहा हूँ सच्ची में। अच्छा जी, दिल में पढ़ना, अच्छा हो रहा है मैंने बोला था कि पहले बता देना। अच्छा जी, रिहान हूँ और सुन रहा हूँ, रिहान रिकॉर्ड कर रहे हैं या नहीं कर रहे बताना। और नदीम मैंने दो मैसेज शेयर किए हैं, आपने क्यों नहीं पढ़े? सलीम मेमन, सलीम मेमन भाई आपका एक मैसेज भी नहीं आया, यकीन मानो। दूसरे वाले सलीम मेमन के आए मैसेज, आपके नहीं आए, आपका ये पहला मैसेज है। और मैं एक बार फिर अपनी इस बात की तस्दीक के लिए स्क्रॉल करते हुए देख रहा हूं कि कुछ मिस तो नहीं हुआ नरीम आपसे, और आपने ऐसे ही इनको ना बोल दिया हो। ना जनाब, मैंने बिल्कुल दुरुस्त बताया है आपको कि हमारे प्यारे से सलीम मेमन भाई बिरयानी वाले, ये आपका पहला मैसेज जो है वो मेरे पास आया है। और जनाब कहां गया? हाँ जी नदीम भाई, हम तो सिटी ऑफ लव वीकली जाते हैं, ये हुई ना भाई गुरुमंदर से नुमाइश। साहब ज्यादा साहब कह रहे हैं, समझ गए आप वैसे ना, सब समझते हैं आप, बड़े शरारती हैं। हाय शुक्र है अल्लाह तेरा। और अमीन कह रहे हैं एने भाई इको साउंड के साथ थम थम के इरशाद फरमाएगा, थैंक यू डेडिकेट इज सबल, और आज जा मेरी आंखों में पलकों पे रख रहा करना, आज जा मेरी आंखों में पलकों में रहा करना, यही में दरिया है मौजें हैं रहा करना, मैं बाग में बुलबुल बन के हर शख्स पे चीहूंगा। भैया आप बुलबुल बन ही नहीं सकते, बुलबुल का बच्चा खाता था खिचड़ी पीता था पानी, बुलबुल का बच्चा तुम बुए गुल बन के हर गुल में रहा करना। अरे वाह शेर अच्छा, आजा मेरी आंखों में पलकों पे रहा करना, वाह वाह वाह वाह। मैंने इको भी नहीं पढ़ना भाई, ये दोबारा भेजना मुझे जुमेरात वाले दिन, तो पर देखो फुल कैफियत के साथ पढ़ूंगा। बुलबुल का बच्चा खाता था खिचड़ी पीता था पानी, बुलबुल का बच्चा, हाय हाय हाय। अच्छा जनाब, आपकी मैसेजेस स्क्रॉल करके मैं जो है देख रहा हूँ, साहब की कहने पे वाह वाह जबरदस्त आया, बहुत खूब किया, जबरदस्त सॉन्ग के बीच में शायरी, वाह यार मैंने कैफियत बना रहा हूँ ना, फुल टाइम आप लोग का मूड बना रहा हूँ। अबे भाई एंजॉय कर रहे हो या नहीं कर रहे हो भाई मेरी शरारतों के साथ साथ रोमांटिक गानों को, और कुछ याद आ रहा है या नहीं आ रहा? आ रहा है कुछ तो। और आज भाई आज काफी फरमाइशें आई हुई हैं, तो हो सकता है माई जो है लाइव भी आ रही है। लाजवाब सॉन्ग नदीम भाई, शुक्रिया शुक्रिया। बाद अभी आपको एक और बड़ा अच्छा सा गाना सुनाऊंगा, वो भी आपको बहुत पसंद है नौरीन भाई ना, मुझे पता है। और थैंक्स सोनियो, ये तो हो गया था सोनियो, घर में भी शादी की नतें और आप भी नसीहतें। अच्छा इस नसीहत पर अभी हम आ जाते हैं, मैं आपको एक बात बताता हूँ इरफान मेमन भाई, बड़े गौर से सुनिएगा आप। ये मैंने अपने एक नहीं दो दोस्त, एक को तो एक का नाम नहीं लूंगा मैं, बल्कि दोनों का नाम नहीं लूंगा, क्योंकि दोनों बहुत ही माशाल्लाह से पाकिस्तान की पॉपुलर मशहूर शख्सियत हैं और शो बिजनेस से उनका ताल्लुक है। एक सिंगर हैं और एक डॉक्टर हैं, डॉक्टर कह रहा हूं, एक सिंगर हैं और एक जो है एक्टर हैं। तो उनका भी सिलसिलाकार कुछ ऐसा ही था जैसे इरफान मेमन साहब का है। देखिये कुदरती वजूहात की बिना पर अगर किसी इंसान की, चाहे वो मर्द हो या औरत हो, शादी नहीं हो पा रही, तो वो एक अलग मामला है।
لیکن بغیر کسی وجہ کے شادی میں ڈیلے کرنا کہ ابھی میں نے نہیں کرنی تو یہ جو چیز ہے نا یہ تو ویسے ہی صحیح نہیں ہے, دینی طور پر بھی صحیح نہیں ہے, اسلامی طور پر بھی صحیح نہیں ہے. ٹھیک ہے نا, اسلام میں یہ کہہ دیا ہے کہ بھائی بالغ ہونے کے بعد بس جتنا جلدی ہو سکے شادی کر دی جانی چاہیے, چاہے وہ مرد ہو یا عورت ہو. یہ تو میں نے عرفان میمن صاحب یہ عام بات بتا رہا ہوں اور آپ کو ذرا غور سے سنیے گا اس حوالے سے. ٹھیک ہے, اور دوسری بات یہ کہ ہماری جنریشن جو ہے آج کل کی, اور وہ یہ سوچتی ہے کہ بھائی جب تک ہم اپنے پیروں پر کھڑے نہ ہو جائیں, پیروں پہ کھڑے ہونے سے مراد کیا جی, اپنا گھر ہو, گاڑی ہو, اچھی سیلری ہو, بلا بلا بلا, اور یہ کھانے پینے کا یار ابھی تو ہمارا اپنا گزارا نہیں ہو رہا, بھائی ایک لڑکی آ جائے گی تو کیسے گزارا کریں گے, یہ بھی ایکسکیوز ہوتا ہے. تو جو بھی لڑکی آپ کی زندگی میں نکاح کی صورت میں آتی ہے وہ اپنا نصیب لے کر آتی ہے, یہ فیکٹ ہے, اور اس پر میرا تو ایمان ہے بھائی, میں سمجھتا ہوں ہر مسلمان کا بھی ایمان ہوگا. اور اللہ تعالی کہاں سے مدد فرماتا ہے, غائب سے مدد فرماتا ہے, کہاں سے مدد فرماتا ہے, یہ انسان خود بھی حیران و پریشان رہ جاتا ہے. اب آخری بات میں آپ کو بتاؤں کہ ہر چیز کا ایک وقت مقرر ہے نا, زندگی کا بھی ایک وقت مقرر ہے. ٹھیک ہے نا, یہ سب جانتے ہیں ہر چیز کا وقت مقرر ہے. اسی طریقے سے شادی کے لیے بھی عمر کا ایک وقت مقرر ہوتا ہے, اور جب وہ وقت نکل جاتا ہے نا اس طرح کے خامخواہ کے بہانوں میں, چاہے وہ لڑکا ہو یا لڑکی ہو, حقیقت بتا رہا ہوں بے تحاشا میں نے ایسی لڑکیوں کو دیکھا ہے کہ خامخواہ بھائی کسی مطلب خامخواہ کی وجہ بنانے, ایکسکیوزز بنا کر وقت پر شادی نہیں کی اور آج گھر پہ بیٹھی ہوئی ہیں. اسی طرح بہت سارے میں نے مرد حضرات ایسے دیکھے ہیں جو خامخواہ ڈفرنٹ قسم کی ایکسکیوزز بنا لیے اور شادی نہیں کی اور عمر نکل گئی, گھر پر بیٹھے ہوئے ہیں. تو اللہ تعالیٰ نے ہر چیز کا ایک پیمانہ بنایا ہے, ایک وقت مقرر کیا ہوا ہے, اور پھر بعد میں جب یہ وقت نکل جاتا ہے تو پھر ہمیں احساس ہوتا ہے یار سب نے کہا تھا یار کیوں نہیں کیا ایسا میں نے. اور اس میں ایک اور بات بتاؤں, آدمی ڈپریشن کا بھی شکار ہوتا ہے, اور شادی ٹائم پر نہ کرنے کی وجہ بتا رہا ہوں, ڈپریشن کا بھی شکار ہوتا ہے, اور بھی بہت ساری وجوہات ہیں. کچھ میڈیکل پوائنٹ آف ویو سے ٹیکنیکلی باتیں ایسی ہیں جو کہ میں آپ لوگوں کو کھل کر نہیں بتا سکتا. آپ لوگ سمجھدار ہیں, انٹرنیٹ کو استعمال کرتے ہیں, آپ اس کو استعمال کر کے دیکھیں. تو سو دیٹس وائی اگر بہنوں کی خواہش ہے, ماں کی خواہش ہے, کوئی بیچ میں کوئی ایسچ ریزن نہیں ہے, تو میرے خیال میں یہ میں نے بہت ہی سیریس انداز میں عرفان میمن بھائی آپ کو بھی سنا رہا ہوں, مخاطب کر کے آپ کو بھی سنا رہا ہوں, اور ان حضرات کو بھی اور خواتین کو بھی یہ بات سنا رہا ہوں کہ جو بغیر کسی وجہ کے شادی کو اپنے ڈیلے مت کریں. اللہ تعالیٰ کا یہ ایک نظام بنا ہوا ہے, ٹھیک ہے نا, اور اس کے اگینسٹ میں نہ جائیں آپ. بس یہ ایک گزارش ہے سلیم میمن بھائی, آگے آپ زیادہ سمجھدار ہیں, یعنی کہ سمجھ رہے ہیں نا آپ. اچھا بھائی, ہمارے پیارے سے غفار بھائی, آپ کا میسج میں نے پڑھ لیا ہے, اور آپ کی محبتوں کا, آپ کی چاہت کا بہت بہت شکریہ یار, لو یو لو یو لو یو. ٹھیک ہے جی, یہ جتنی یار محبت اور پیار ہے آپ نے لکھا, آپ نے بولا کہ آن ایئر مت پڑھیجیے گا, دل میں پڑھیے گا, تو اس میں آپ نے ایسی کوئی بات نہیں لکھی کہ جس میں جو میں اپنے پیارے سے لوگوں سے چھپاؤں, لسنر سے. انہوں نے اپنی محبت کا اظہار کیا ہے, اور انہوں نے کہا ندیم بھائی بس آپ کے شو کے باہر نہیں رہ سکتے. غفار بھائی جیتے رہیں, مسکراتے رہیں, اور اچھا اتنی لمبی چرچا کرنے کے بعد یار ایک گانا تو بنتا ہے نا, آپ کو ایک اور گانا سناتا ہوں, بڑا مزیدار قسم کا. کسی کی ڈیڈیکیشن رہتی ہے؟ ہاں بھائی, امین صاحب کی ڈیڈیکیشن رہتی ہے, اور دعا میری پیاری سی بہنا, معذرت چاہوں گا, بلکہ دعا کو کیوں نہ ڈیڈیکیٹ کرتے ہیں ابھی, ہیں بھائی, تھوڑا سا مزیدار قسم کا گانا چلاتے ہیں. اور ویسے تو میں بڑے میلو سے ٹریک چلا رہا ہوں, لیکن یہ میلو بھی ہے بھی اور نہیں بھی. خیر جی, دعا کی ہے برتھ ڈے, تو سب سے پہلے کہیں گے ہیپی